अच्छा सही दे वही खाना छे दो आई थिंक जे बिल्कुल पहला साल एसएमएस करे दे सही दे ओके तला गवनन पहला साल में एसएमएस करे दे कना यो जहान मन ना ओदे सरा वही छे आई एम द वडा जल के लला ओके गुड नाइट अबादा ओसे छी यो जहान मन ना खरे के थैंक यू सो वेरी मच देमो खरे के यो जहान मन ना चाचा एसएमएस रो तो ओकरा ओ यो जहान मन ना थैंक यू सो वेरी मच ओ बिल्कुल दगा सुखते सुखते सुखते बिल्कुल नुम न दे लिखला اچھا دوی آئی تھنک چکال ہا کڑے او کال دلاری خرو غلی و صحیح دے بالکل اسندر تے پلے کون ٹک شو رو سرا اور ویشا بیا بنا اجازت غڑ لشک اسندر رو سرا اور وی جی